प्रिय मित्र, तपाईँभित्रको आनन्द सर्वरलाई नमन। मेरो नमन स्वीकार गर्नुहोस्। प्रेम अभिनन्दन तपाईँको उपस्थितिलाई कार्यक्रम जागरणमा। म हुँ स्वामीआनन्द विनोद। हिजोको आत्मजागरण कक्षामा महामतीको एउटा चौपाई भने थिएँ मैले, त्यहीबाट चर्चामा प्रवेश गर्ने अनुमति चाहन्छु। मन ही बाँधे मन ही खोले, मन तम मन उचास, एक खेल सकल है मन का, मन निःचल मन ही को नाश। मनले नै बाँध्छ हामीलाई, मनले नै मुक्ति दिन्छ। उपनिषद पनि भन्दछ, मनले नै अन्धकारतिर धकल्दछ, मनले नै प्रकाश छर्दछ। यो सारा सृष्टि, यो सारा खेल मनकै हो। मनले नै अविनाशी स्थितिमा पुर्याउँदछ, मनले नै विनाश गर्दछ। त्यसकारण आज सङ्कल्प गरौँ, रामले जसरी रावणमाथि विजय प्राप्त गरे, हामी आत्मा रामले पनि 10 टाउके रावण, 5 ज्ञानेन्द्रिय, 5 कर्मेन्द्रियमाथि विजय हासिल गर्न सक्छौँ। सङ्कल्प गरौँ। प्रिय मित्र, मनुष्यको मनमा अपार शक्ति छ। त्यसैले त भनिन्छ नि, मन के हारे हार है, मन के जिते जित, मन ही देवे सत साहेबी, मन ही करे फजित। मनका विचार जस्ता हुन्छन् हाम्रा, भाग्य पनि त्यस्तै बन्दै जान्छ हाम्रो। हामी यो जीवनमा केही बन्न चाहन्छौँ, वर्तमान परिस्थितिलाई बदल्न चाहन्छौँ। त्यसको लागि सबभन्दा पहिला भावनामा परिवर्तन ल्याउनु जरुरी छ, विचारमा परिवर्तन ल्याउनु जरुरी छ। विचार र भावना हीन राख्ने अनि चाहना चाहिँ उच्च राख्ने, त्यो कसरी हुन सक्छ? तपाईँ आफ्नो परिस्थितिलाई बदल्न सक्नुहुन्छ मित्र, तर त्यसको लागि सबभन्दा पहिले विचार परिवर्तन गर्नु जरुरी छ। दुःख र गरिबीलाई अस्वीकार गरौँ। हाम्रो मनमा अथाह शक्ति छ मित्र, विश्वास गरौँ। असीम र अजय शक्तिको मालिक हौ हामी। यो शक्ति हाम्रो मनको विचारबाट उत्पन्न हुने गर्दछ। यदि हाम्रो विचार हाम्रो इच्छा अनुरूप चल्न सक्यो भने दुनियाँमा हामी के गर्न सक्दैनौँ? जे पनि गर्न सक्छौँ। सब थोक सम्भव हुन्छ हाम्रो लागि। असम्भव भन्ने कुरा मूर्खको शब्दकोशमा मात्र हुन्छ। नेपोलियनले भने चाहिँ, हामी आफ्नो जीवनमा के चाहन्छौँ सबभन्दा पहिला यो कुराको निर्धारण हुनु जरुरी छ। यो हाम्रो कर्तव्य हो। सबभन्दा पहिला लक्ष्य तय गरौँ, उद्देश्य तय गरौँ, अनि मनका सम्पूर्ण शक्तिलाई त्यो निर्धारित लक्ष्यतिर केन्द्रित गरौँ। बुलेट बनाऊ हाम्रो यो मनलाई। छर्राको गोली बनाइयो भने त्यसले लक्ष्यलाई भेदन गर्न सक्दैन मित्र। म प्राय भन्ने गर्दछु नि, सूर्यमा आगो छ तर छरिएको अवस्थामा अनि आफै प्रज्वलित हुन सक्दैन। त्यो सूर्य किरणलाई आई ग्लासद्वारा केन्द्रित गर्यौँ भने धप धपी आगो दन्कनेछ। सुरुमा अभिनयबाट नै भए पनि सुरु गरौँ, प्रारम्भ गरौँ। यो संसार एउटा विशाल रङ्गमञ्च हो। यहाँ हामी जस्तो अभिनय गर्दछौँ दुनियाँले हामीलाई त्यस्तै मान्दछ। धनीको अभिनयबाट धनी, गरिबको अभिनयबाट गरिब, नेताको अभिनयबाट नेता, अभिनेताको अभिनयबाट अभिनेता, इमान्दार बेइमान वा रामको भूमिकाबाट राम मान्दछन्, रावणको भूमिकाबाट रावण मान्दछन् दुनियाँले। दुष्कर्मबाट हामी पनि पापी कहलिन्छौँ। सानोमा गाउँघरमा हामी रामलीला हेर्ने गर्थ्यौँ। गाउँकै एउटा सिधा साधा मान्छे राम बन्दछ अनि हामी राम नै ठान्दछौँ त्यसलाई। तर अधिकांश हामी गरिबदासको गरिबदास नै रहिरहेका छौँ। आफ्नो अभिनयलाई बदल्ने पटक्कै चेष्टा गर्दैनौँ। परिवर्तन गरौँ आफ्नो अभिनयलाई। म तपाईँलाई अनुरोध गर्दछु मित्र, आजैदेखि
अहिलेदेखि यो पलदेखि अहिले जागरण सुनिरहेको पलदेखि जति पनि आफ्नो सम्बन्धमा नराम्रा चिन्तनहरू छन् ती सबलाई हुत्याइदिनुहोस्। जागरणको अग्निमा होमिदिनुहोस्। आफूलाई शुद्ध बुद्ध ठान्नुहोस्। गन्तव्यबाटै यात्रा सुरु गर्नुहोस्। तपाईँ बुद्ध नै हो मित्र, त्योभन्दा कम एक इन्च पनि होइन। किन आफूलाई कम ठानेको, किन आफूलाई हीन मानेको, मात्रै बिर्सेको आफूलाई? स्मरण गरौँ, याद गरौँ, सम्झौँ आफ्नो स्वरूपलाई। हाम्रो भाग्य बदल्नेवाला शक्ति हामीभित्रै छ मित्र। यो सत्यलाई बुझेर पनि सम्झौता गरेर हामी आफूलाई निरीह ठानेर चुप्प लागेर बस्छौँ। सम्झौता नगरौँ, नठानौँ आफूलाई निरीह। प्रभु अंश तपाईँ कसरी निरीह हुन सक्नुहुन्छ? परमात्माले तपाईँको रचना संसारको सारा सुख भोग्नको लागि गरेका हुन्। सुख भोग्दै त्यसको व्यर्थताको अनुभूति गर्दै आफूतिर तान्नको लागि तपाईँको सृष्टि गरेको हो। क्षमता देखाउनुहोस् र सब थोक जे पाउन योग्य छ त्यो पाउनुहोस्। लक्ष्य भएन भने, उद्देश्य र महत्वाकांक्षा भएन भने हामी र पशुमा के अन्तर हुन्छ? लक्ष्य तय गरौँ, उद्देश्य निर्धारण गरौँ र आफ्ना मनका सारा ऊर्जालाई त्यो उद्देश्यतिर उन्मुख गराउँ। दुर्लभ केही छैन मित्र यो दुनियाँमा। दुर्लभ भनेको यो चोला हो जुन प्राप्त भएको छ। सबभन्दा ठुलो सम्पत्ति परमात्माको वरदान, यस्तो अमूल्य चोला पाएर पनि पशु झैँ आहार निन्द्रा भए मैथुन, यसैमा समाप्त हुनु भनेको अपमान हो यो चोलाको। तपाईँ बुद्ध हो, तपाईँ अमृत सन्तान हो, आत्मा हो। म यस्तै ठिक छु उस्तै ठिक छु नभन्नुहोस् न। म तपाईँको हृदयमा आज आगो दन्खाउँदैछु। जाग्नुहोस्, जागरणको पाञ्चजन्य घन्काउनुहोस् र उद्घोष गर्नुहोस्। भीष्म पितामहले झैँ संकल्प प्रतिज्ञा गर्नुहोस्, म आजदेखि यो चैते दशैँबाट मेरो परमात्मा, यो अस्तित्व, यो चराचर सम्पूर्णलाई साक्षी राखेर संकल्प गर्दछु कि जबसम्म जीवनको चरम चुलीलाई प्राप्त गर्दिन तबसम्म अनवरत कर्मको यज्ञमा आफूलाई होमिरहनेछु। सकारात्मक, अत्यन्त सकारात्मक रहनेछु। अरूको साना साना गल्तीले आफूलाई क्रोधको अग्निमा जलाउने छैन, अरूको गल्तीको परिणाममा आफूलाई दिने छैन। म जे पनि गर्न सक्छु। आत्मविश्वासले दन दन दन किनोस्। आत्मविश्वासको भावना राखेर कर्मरत रहने मान्छे भाग्यमानी हो। अल्छी भएर भाग्यको भरोसामा बस्ने चाहिँ अभागी हो। तपाईँ आफू कुन कोटीमा हुनुहुन्छ प्रिय मित्र? आत्ममूल्याङ्कन गरौँ। म यसै ठुलो, म उसै ठुलो भन्ने अहङ्कार, यस किसिमको अभिव्यक्ति बिल्कुल हटाइदिउँ र साँच्चै नै ठुलो हुने बाटोमा यात्रा गर्न सुरु गरौँ। म भन्दै थिएँ नि अघि, यो संसार रूपी रङ्गमञ्चमा तपाईँ जस्तो मान्नुहुन्छ आफूलाई, संसारले त्यस्तै मान्छन् तपाईँलाई। होसपूर्वक पाठ अदा गरौँ। जस्तो अभिनय गर्दछौँ त्यस्तै मान्दछन् यो दुनियाँले। आफूलाई परम अवस्थाको व्यक्तित्व मानौँ, बुद्ध पुरुष ठानौँ र सोही अनुरूप अभिनय गर्न सुरु गरौँ। तद अनुरूप अरूले पनि तपाईँलाई मान्नेछन्। हल्का भनेर तहल्का मचाउन चाहने मित्रहरू, सधैँ विषादको अग्निमा जलेको देखेको छु मैले। हल्का पाराले गम्भीर कुरा भन्दा पनि कसैले सुन्दैनन्, तर गम्भीर पाराले हल्का कुरा भन्दा पनि मान्छेको हृदयलाई स्पर्श गर्दछ। यो अनुभूत तथ्य हो। मानिस भन्दछन् नि, हुन त हो, के गर्नु, बानी सुधार्नै मुस्किल छ। म भन्छु, म अनुरोध गर्छु तपाईँलाई, कोसिस गरिहेरौँ। राम्रो र गम्भीर बानीको बानी परिहाल्छ नि, बानी पार्न पो गाह्रो। बानी नपरुन्जेल दृढ संकल्प गरौँ, प्राण प्रणले लागौँ। आजसम्म हल्का पाराले जीवन बिताएर अपमान सिवाय के पायौँ हामीले? अनि किन हल्का भनेर सित्तैमा जीवन खेर फाल्ने? फेरि अर्को कुरा, मैले तपाईँलाई गुरु गम्भीर र उदास हुनुहोस् भन्न खोजेको चाहिँ पटक्कै होइन है। भन्न खोजेको के हो भने, हल्का पाराले जीवन व्यतीत गर्दा, अर्काको ध्यान आकर्षित गर्ने अनेक कोसिस गर्दा, बक बक बक बक गरिरहँदा,
हामीले जेको लागि ऊर्जा गुमाएका हौं त्यो चाहिँ उपलब्ध हुन सक्दैन। तर प्रसन्न चित्त रहेर उत्सवमय बनेर गम्भीर पाराले जीवन यापन गर्ने हो भने व्यर्थ ऊर्जाको व्यय पनि रोकिन्छ, हामी शून्य शान्त खाली बुद्ध हुँदै जान्छौँ, अनि संसारले हामीलाई अपमान होइन सम्मान गर्न थाल्नेछ। हामीभित्र अथाह शक्ति लहराइरहेको छ, त्यो शक्तिको जागरण गरौँ। एउटा घटना सुनेको थिएँ अन्तिम प्रसङ्ग। केही समय अगाडि सुनामी आएको थियो, त्यो बेलामा अनेक अनेक विभत्स र विनाशकारी घटनाहरू घटे। त्यसको बिचमा एउटा सुन्दर घटना पनि घटेको थियो। इन्डोनेसियाका एकजना शारीरिक रूपबाट अशक्त युवक आफ्नो व्हील चेयरमा घुम्दै घुम्दै समुद्रको तटतिर गएका रहेछन्। अचानक हो हल्ला मच्चियो, के भयो के भयो भनेर सब आत्तिए। हेर्दा त परबाट सामुद्रिक छाल उर्लेर आउँदै गरेको थियो। त्यो देखेर उक्त शारीरिक रूपबाट अशक्त युवक व्हील चेयरबाट जुरुक्क उठे अनि भाग्न थाले। तर केही छिनमै लडे भुइँमा पछारिए, साथीहरूले बोकेर सुरक्षित स्थानमा पुर्याए। प्रिय मित्र, अचानक त्यो शक्ति कहाँबाट आयो जो वर्षौँदेखि व्हील चेयरमा थियो? कहाँबाट आयो त्यो शक्ति? बाहिरबाट होइन मित्र, होइन, मलाई लाग्छ बाहिरबाट होइन, भित्रबाट, आफै भित्रबाट त्यो शक्ति आयो। किनकि त्यहाँ छ त्यो शक्ति, मात्र त्यसलाई मन्थन गर्न जरुरी छ, जुन मन्थन तपाईँले गर्नुपर्नेछ। आजको दिनबाट त्यो मन्थन गर्न सुरु गरौँ। यो मन्थनको लागि योग, ध्यान, प्राणायाम, भक्ति आदि सहयोगी हुने गर्दछन्। त्यसमा जुटौँ, आफूलाई शक्तिको पुञ्ज बनाऊ। आजलाई त नै हे पुरुषार्थी आत्मा, मनको आलस्यतालाई नसुनौ। कुनै काम गर्न मन लाग्दैन भने, अल्छी लाग्छ भने जुरुक्क उठाउ र त्यसलाई गरिहालौँ। यो मनसँग नहारौँ। जसरी प्रसिद्ध अभिनेता हेनरी इर्विङले दि वेल्स भन्ने नाटकमा हारेनन्, जसरी प्राध्यापक राममूर्तिले काकतिकी नहारेनन्, जसरी बुद्ध साधनामा हारेनन्, जसरी महावीर जयन्ती आउँदैछ, महावीर साधनामा हारेनन्, श्रम गरे, महामतीले यो दुष्ट मनलाई जिते, त्यसै गरी तपाईँ पनि विजयी हुनुहोस्। आजको दिन पनि तपाईँको सफल बनोस्, पुरुषार्थी बनोस् भन्ने अभ्यर्थना गर्दै यो विनोद शर्मा तपाईँकै आफ्नै कार्यक्रम जागरणबाट आजको लागि भने बिदा चाहन्छौँ, बिदा पाऊँ।

0: नमस्ते, स्वागत, अभिवादन। आजको कार्यक्रममा हामीसँग कुराकानी गर्नको लागि अतिथिको रूपमा नेपालको शिक्षा क्षेत्रलाई बुझ्नुभएको र अस्ट्रेलियाको शिक्षा क्षेत्रलाई पनि थोर बहुत बुझ्नुभएको अस्ट्रेलियाको भ्रमणमा आउनुभएका एकजना शिक्षा प्रेमी अभिभावक भरत मणि गौतमदेवसँगको कुराकानी। स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब यहाँलाई चाहिँ मैले यो शिक्षा प्रेमी नै भने होइन, शिक्षा प्रेमी नै हुनुहुन्छ। अस्ट्रेलियाको भ्रमणबाट अब हामी कुराकानी सुरु गरौँ न होइन। यहाँले चाहिँ अस्ट्रेलिया र नेपालको चाहिँ त्यो झन्डा चाहिँ आफ्नो छातीमा लाउनु भएको छ होइन। अस्ट्रेलियाको भ्रमणमा आउनुभएको छ, कति भयो?
1: करिब डेढ महिना
0: डेढ महिना भयो। डेढ महिना यो पहिलो भ्रमण हो?
1: पहिलो।

0: पाँचवटा कुराहरू भन्नु पर्दाखेरि चाहिँ के स्मरण गर्नुहुन्छ?
1: पहिलो कुरो यहाँ सिस्टम छ, सिस्टममा सबै कुरा चलेको मैले पाएँ। खास गरी एउटा सामान्य हेर्नुपर्दा, हुन त सामान्य भन्न मिल्दैन यसलाई, ट्राफिक लाइटकै कुरा गरौँ। मैले कहीँ पनि ट्राफिक प्रहरी नउभिकन यति ठुलो सहरमा सबै गाडीहरू स्मुथली चलिरहेको छ, वेट गर्नुभएको छ, ट्राफिक लाइटलाई एकदमै चाहिँ अवलम्बन गर्नुभएको छ, होइन?
0: हजुर,
1: राम्रो छ। अब पहिलो कुरो त हामी जबसम्म सिस्टममा जाँदैनौँ देशले अनुहार फेर्न सक्दैन। र दुःख कहाँनिर लाग्छ भने, मैले राम्रो कुरा भनिरहँदा नराम्रो कुरा पनि अलिकति जोड्न मन लाग्यो, त्यो ब्रेन ड्रेनलाई कुन राष्ट्रले कसरी चाहिँ हेरिरहेछ भन्ने विषयमा यसो अध्ययन गर्दै थिएँ। इन्डियामा युवा शक्ति प्लान भन्दो रहेछ, होइन, ब्रेन ड्रेनलाई। नेपालले चाहिँ प्रतिभा प्लान भन्दो रहेछ क्या। आज प्रदीपजी जस्तो मान्छे देश बनाउनु पर्ने युवा, होइन, यहाँ बसेर तपाईँले रेडियो कर्मीको रूपमा चाहिँ आएका नेपालीहरूलाई एक ठाउँमा राख्ने, उहाँहरूका कुराहरू सुन्ने जुन गरिराख्नु भएको छ, होइन, हुन त रेडियो कर्मी साथीहरू थुप्रै हुनुहुन्छ, उहाँहरूलाई मैले नेपालमा नराम्रो गर्नुभयो भन्न खोजेको चाहिँ पक्कै पनि होइन। तर यहाँ हेर्नुपर्ने कुरा यही नै छन्। म यसो आएँ यही तपाईँकै रेडियोमा आउँदाखेरि मैले देखेँ, एउटा प्रदीपजीले यत्रो चाहिँ सबै कुरा हेरिराख्नु भएको, सबै म्यानेज गर्नुभएको छ, होइन, नेपालमा एउटा रेडियो हुँदा त्यो रेडियो कर्मीका लागि के चाहिन्छ, स्टेसन म्यानेजरदेखि के कुराहरू छन् नि, वास्तवमा हामी यही चिज सिक्नुपर्ने जरुरी हो। म एउटा सामान्य शिक्षक, होइन, एउटा विद्यालय सञ्चालन गरेको आज 35 वर्ष भयो नेपालमा। एउटा शिक्षकले यहाँ आउँदा मेरा भित्री आँखाले देश निर्माणका लागि जुन कुरा मैले देखिरहेको छु, दुःख मलाई यसमा नै लाग्छ, म विदेशी भूमिमा बसेर नेपाललाई मैले सानो नङ्ग्याएको चाहिँ पक्कै पनि होइन, तर देश निर्माणमा जुट्नुभएको हाम्रा समादरणीय नेताजीहरूले यो चिज चाहिँ देखेर नेपालमा किन अवलम्बन गर्नुहुन्न?
0: एउटा कुरा के, हामी सबै नेतालाई मात्रै गाली गर्छौँ, है, नेताले बिग्रियो, नेतै चोर, नेताले खायो, नेताले खतम गर्यो, त्यो नेतालाई बनाउने चाहिँ को हो त फेरि, नेता बनाउने को हो?
1: नेता एकदमै राम्रो क्वेसन गर्नुभयो, यो नेता बनाउने हामीले हो।
0: अनि त्यस्तो मान्छेलाई किन नेता बनाए त?
1: अहिलेको जमाना नेटवर्कको जमाना,
0: हजुर,
1: जुन पार्टीले एकदमै आफ्नो चाहिँ त्यो नेटवर्कलाई ग्रासरुटसम्म चाहिँ लान सक्छ, जसले धेरैभन्दा धेरै चाहिँ आफ्ना भोलिन्टियर्सहरू तयार गर्न सक्छ, तिनीहरू निसन्देह आउँदो रहेछ। तपाईँको 46 सालको परिवर्तनका लागि लडेको मान्छे हो, म पनि त्यतिखेर हिँडियो केही समय,
0: होइन, यस्तो हो, तपाईँ 46 सालमा लड्नु भएको त अब अहिलेको भ्रष्ट नेताको पछि लाएर लड्नु भए पक्कै पनि होइन। त्यो बेलाका श्रद्धेय हामीले चाहिँ नेताहरू सम्झिँदाखेरि, होइन, अब किशुनजी जस्तो तपस्वी नेता, गणेशमान जस्तो, त्यस्तै गरी अब मनमोहन अधिकारी, अनि त्यसपछि मदन भण्डारी जस्ता श्रद्धेय नेताहरू छाती फुलाएर चाहिँ गर्वसाथ पछि लाग्न सकिने त्यस्ता नेताहरू भएर चाहिँ तपाईँ आन्दोलनमा राजनीतिमा लाग्नुभयो होला नि त?
1: अवश्य, एकदम। त्यतिखेर नेतामा भएको जुन सादगीपना,
0: हजुर,
1: अहिलेका नेतामा नदेख्नु हुनसक्छ। समयले कोल्टो फेर्दै जाँदा त्यो सादगीपनामा पनि अहिले अलिकति चेन्ज चाहिँ पक्कै आउनुपर्ने थियो होला, होइन? तर जनमानसमा जसरी घुलमिल हुनुपर्ने, हिजो मनमोहनजी, बिपी लगायतका नेताहरू जसरी जनताको माझमा खाली हात चाहिँ जान सक्नुहुन्थ्यो, अहिलेका ल राजनेताहरूलाई यसो फर्केर हेरौँ। खास गरी म तिनवटा दलका नेताहरूलाई भन्छु, होइन, नेपाली कङ्ग्रेस, एमाले, माओवादी, होइन, उहाँहरूलाई एउटा पार्टी अध्यक्ष भइसके मान्छे खुल्लम खुल्ला बाहिर जान सकिराख्नु भएको छैन, किन सक्नु भएको छैन, गाह्रो छ।
0: काम राम्रो गरे भए पो खुल्ला,
1: एकदम काम राम्रो भइदिएको छैन। जनताले जे आशा गरेका थिए नि, आशा गरेको चिज त केही पनि प्राप्त भएकै छैन।
0: त्यो त उहाँको चाहिँ जुन मन्त्रीमण्डलमा हुने एकजना मन्त्री, अब सूचना तथा सञ्चार मन्त्रीले नै एउटा कार्यक्रममा, मसँग भिडियो पनि छ, म एउटा सामग्री बनाउँला, उहाँले के भन्नुभएको छ भनेदेखि, हामीले नेता बनायौँ तर कुर्सीमा बस्न लायक त्यो कुर्सीलाई सुहाउने नेता चाहिँ बनाएनौँ भन्नुभयो कि, उहाँ आफैले भन्नुभयो। कस्तो दुःखद छ परिस्थिति, है,
1: अत्यन्तै।
0: अनि अब यहाँ शिक्षामा हुनुहुन्छ, है, सबैभन्दा बढी राजनीतिक हुने शिक्षा भनेर सुनिन्छ, के भन्नुहुन्छ त, साँच्चीकै हो त?
1: अत्यन्तै राम्रो क्वेसन यहाँले राख्नुभयो। यो चाहिँ कस्तो हुन्छ भने, म जति बेला हाई स्कुल पढ्थेँ त्यो बेलादेखि राजनीति त्यहाँ स्कुलमा, हाई स्कुलमा बस्थ्यो, त्यति बेला रमाएर हामी पनि लाग्यो। मलाई लाग्छ मेरो हाई स्कुल लाइफमा त तात्कालीन अवस्थामा प्रारम्भिक कमिटीको सचिवको

0: रूपमा चाहिँ मैले भूमिका अदा गरेको थिएँ, निर्वाह गरेको. त्यति बेला विद्यार्थी हकितका लागि भनियो, जबकि शिक्षकहरूले हामीलाई केही गर्नु भएकै थिएन. अत्यन्तै सस्तो रेटमा हामीले चाहिँ शिक्षा आर्जन गर्न पाउँथ्यौँ. यहाँलाई म चाहिँ भनौँ, दुई महिनाको एकपटक किस्ता तिरिन्थ्यो हामी प्लस टू पढ्दा, र दुई महिनाको एकपटक चाहिँ तिर्ने फिस 60 रुपियाँ. त्यसैमा पनि म एउटा जेहेन्दार विद्यार्थीको हिसाबले 50% स्कलरसिप भेटाएको थिएँ, 30 रुपियाँ, भनेको महिनाको 15 रुपियाँमा हामीले पढेको. अब ब्याचलर पढ्ने बेलामा त प्लस टूकै चाहिँ सर्टिफिकेटको आधारमा पनि फुल स्कलरसिपमै पढियो भने शिक्षालाई यो जब चाहिँ शिक्षामा विद्यार्थी आन्दोलनको चाहियो नि, यसले चाहिँ धेरै खालका विकृतिहरू आए. म एउटा निजी विद्यालय सञ्चालन गर्ने मान्छे, निजी विद्यालयले गर्ने योगदानको बारेमा पनि सरकारले पटक्कै हेरेको छैन. आज देशको उत्पादनमा निजी विद्यालयले जुन खालको भूमिका निर्वाह गरेका छन् नि, यसलाई पनि एकदमै अन्डर इस्टिमेट गर्छ गभर्मेन्ट, यसलाई स्याडोमा राखिदिइरहेको छ. वास्तवमा भन्नुहुन्छ भने यदि शिक्षालाई राम्रोसँग विकास गरेर लिएर जाने भने कुनै पनि राजनीतिक दलका विद्यार्थीहरूलाई त्यहाँनिर लानु हुँदैन. कुनै पनि राजनीतिक दलले त्यहाँ आफ्नो विद्यार्थी सङ्गठन खोल्नै हुँदैन, चाहे हाई स्कुलदेखि लिएर मास्टर्ससम्म चाहिँ जहाँसुकै होस् युनिभर्सिटीहरूमा पनि. युनिभर्सिटीहरू बिग्रेको त्यही त हो. युनिभर्सिटीमा गरेको राजनीतिले देशमा नेताहरू जन्मिनु भएको छ, यसलाई हामीले हेर्नुपर्छ.
1: होइन, राजनीति गर्नुपर्छ, आवश्यकता हो, होइन, एउटा आस्था हो, विश्वास हो, होइन, त्यो ठिक छ. तर त्योभन्दा पनि एकदमै उत्कर्षमा पुग्यो कि त्यहाँ त कस्तो भने, यो बिगार्ने भत्काउने टिचरलाई नै कति कुटेको छ. अब अहिले कति विकृति आएको छ हेर्नुहोस् त है, टिचरलाई गन्दैन. किन त भन्दाखेरि अब राजनीतिक दलको आडमा होइन उनीहरूले चाहिँ अब गुन्डागर्दीलाई चाहिँ प्रशय पनि मिलिरहेको छ है. अब राजनीतिको नाममा अब टिचर आफ्नै गुरुलाई चाहिँ अब कुटपिट गरेर होइन चारपाटा मुडेर त्यस्तो ज्याजती त गर्नु भएन नि.
0: यो एउटा पक्ष के रहेछ भने, हाम्रो पूर्वीय दर्शनले गुरुको अत्यन्तै उच्च स्थान राखिदिएको छ. एक दिन एउटा सानो कथा मलाई भन्न मन लाग्यो.
1: हजुर, भन्नुहोस्.
0: ब्रह्मा विष्णु र महेश्वर तिनजना जाँदै हुनुहुन्थ्यो. त्यहाँ जाँदाखेरि तिनजनामा चौथो एकजना पनि त्यहाँ जोडिनु भएछ, कुनै ऋषि त्यहाँ जोडिनु भयो. चारजना बाटोमा हिँड्दै हुनुहुन्थ्यो उताबाट. मैले अहिले एक्ज्याक्टली चाहिँ उहाँलाई चाहिँ उहाँ शिष्यको नाम मलाई अहिले आएन. आउँदै जाँदा यसो हेर्नुभयो, हेर्दाखेरि वर्मा पनि हुनुहुन्छ, विष्णु हुनुहुन्छ, महेश्वर हुनुहुन्छ, त्यहाँ गुरु पनि सँगै हुनुहुन्छ. उहाँ अखमकिनु भयो. अब मैले कहीँ पहिलो नमस्कार कसलाई गर्ने कसलाई गर्ने, एकदम उहाँ दुविधामा पर्नुभयो. र त्यहाँनिर चाहिँ ब्रह्माजीले भन्नुभएछ, हामी तपाईँको समस्या बुझ्यौँ, पहिलो नमस्कार तपाईँले तपाईँको गुरुलाई गर्नुहोस्, त्यसपछि बल्ल. किनभने संसार चिनाउने उहाँले काम गर्नुभयो. हामी सम्हारकर्ता सृष्टिकर्ता जे जे आफ्नो आफ्नो ठाउँमा भए तापनि यो संसारमा आँखा खोलिदिने तपाईँको गुरु भएको हुनाले गुरुलाई गर्नुहोस्. र गुरुले पनि आफ्नो मर्यादामा बस्नु पऱ्यो. गुरु मर्यादा जुन चाहिँ हिजो होइन हाम्रो पूर्वीय दर्शनअनुसार गुरुकुल शिक्षा जुन थियो, आज म यो भन्दिनँ गुरुकुल शिक्षामा दिनभरि भिक्षाटन गरेर गुरुका पाउमा चाहिँ लिएर गएर भिक्षाटनमा आएको वस्तु चढाएर शिक्षा लिनुपर्छ भन्ने मान्यतामा म छैन होइन. तर गुरुमा जुन चाहिँ दिनुपर्ने चिज हो त्यो दिनुपर्छ. अहिलेको जेनेरेसनमा अलिक कम भएको हो कि.
1: काठमाडौँ महानगरपालिकाका मेयर बालन शाहले शिक्षामा राजनीतिकलाई चाहिँ दुरुत्साहित गर्नको लागि उहाँले चाहिँ प्रतिबन्धै लगाउनु भयो, राजनीतिक गर्नु हुँदैन होइन, कारवाही गर्छु भनेर चाहिँ खरो रूपमा उहाँ उत्रिनु भयो. त्यसको प्रतिवाद गर्दै यहाँहरूकै अब शिक्षक सङ्गठनले अथवा कुन कुन भातृ संस्थाहरूले चाहिँ विरोध गर्यो होइन. अब उहाँले यो कसैले त कदम चाल्यो नि होइन, राजनीतिक नगर्नुहोस् भनेर भन्यो नि होइन. अब यहाँले चाहिँ यसलाई व्यक्तिगत रूपमा कसरी लिनु भएको छ?
0: म त एकदम हटली स्वीकार्छु. ए, 10 जना बालेन हुनुपर्छ होइन. महानगरपालिका उपमहानगरपालिका मा चाहिँ एउटा मेयरसँग कति धेरै पावर रहेछ भन्ने कुरा देखिएन. हिजो थुप्रै मेयरहरू हुनुभएको छ त, खै त उहाँहरूले गरेको. त्यस कारण चाहिँ जबसम्म ठिक छ, तपाईँ राजनीति गर्नलाई जुनसुकै झन्डा ओढेर कसरी आउने आउनुहोस्, तर सार्वजनिक पद धारण गरेको भोलिपल्टदेखि तपाईँ चाहिँ त्यो पार्टीको होइन भन्ने बुझिदिनु पऱ्यो. आज विश्वव्यापी रूपमा हेर्ने हो भने सबै ठाउँमा त्यही कुरा छ। ठिक छ, अब संगठन विस्तार भएको छैन, संगठन कहीँ न कहीँ जानु पर्यो होइन, तर गइसकेपछि जब निर्वाचित भएर त्यो पदमा गइन्छ नि, त्यसपछि त उहाँ त त्यो सिङ्गो काठमाडौँ महानगरपालिका बस्ने सारा जनताको हो नि त, त्यो हुनलाई त सबै मान्छे बालेन शाह जस्तै हुनु पर्यो। त्यस कारण चाहिँ हो म कुनै पार्टीमा आस्था एक एउटा पार्ट होइन, तर कार्यशैलीमा अनि यो कार्य पालिका जुन भन्छ नि कार्यपालिकामा हामी नेपालीले बालेन शाहलाई सेल्युट गर्नुपर्छ। उहाँको कार्यशैली अत्यन्तै राम्रो छ, म एकदम उहाँलाई उच्च सम्मानका साथ चाहिँ नाम लिने गर्छु।
1: नेपालको शिक्षा यस्तो महँगो चाहिँ किन भयो त? धन्यवाद, अलिकति स्तरीय गुणस्तरीय शिक्षा पाउनको लागि सम्पन्नै परिवारको हुनुपर्ने, सामान्य न्यून मध्यम स्तरीय अथवा श्रमजीवीहरूले चाहिँ त्यो पहुँच उनीहरूको कहिले पनि हुन नसक्ने, अब अस्ट्रेलियामा यहाँले अनुभव गर्नुभयो कि गर्नुभएन होइन, शिक्षा चाहिँ खासै मान्छेको चाहिँ त्यस्तो टाउको दुखाइ भएन क्या भने, मतलब त्यो पैसा बिहोर्नको लागि खर्चको लागि यहाँ सामान्य मान्छेले पनि एउटा सरकारी स्कुल त एकदमै सस्तो छ होइन, र गभर्मेन्ट स्कुल अथवा के अरे प्राइभेट स्कुलमा पढाउनको लागि पनि सामान्यतया मान्छेले 10-15 हजार वर्ष वार्षिक खर्चमा एउटा बच्चालाई पढाउन सक्छ होइन, महिनाको 2,000-3,000 कमाउने मान्छेले वर्षको $15,000 खर्च गर्नु बच्चाको लागि खासै ठुलो कुरा हुँदैन। त्यसै अब युनिभर्सिटी जानेहरूले त अब लोन पनि पाउँछ, सरकारको लोन पाउँछ त्यो पढाइ पुरा गर्नको लागि, डक्टरसम्म पनि पढ्न सक्छ अथवा इन्जिनियर अब जे भए पनि पढ्नलाई अब लोनबाटै पढ्न पनि सक्छ। तर नेपालमा हेर्नुहोस् त है, खल्तीमा पैसा नहुनेले डक्टर पढ्न पाउँछ?
0: पाउँदैन। अत्यन्तै राम्रो क्वेसन गर्नुभयो प्रदीपजी, म तपाईँलाई यसको बारेमा अलिकति म प्रकाश पार्छु। म खास गरी एउटा हाई स्कुल चलाइरहेको, हाई स्कुलको एउटा हाई स्कुलको म प्रिन्सिपल हो। जब 2046 सालमा मैले स्कुल खोलेँ, हामी 47 सालमा गएर निजी विद्यालय सञ्चालकहरूको, किनभने त्यतिखेर राजनीतिक परिवर्तनले हरेकले चाहिँ आफ्ना भातृ सङ्गठनहरू खोल्ने क्रम चलिरहँदा नवलपरासी जिल्लाको म पनि एउटा बुलन्द आवाज, हाम्रो पनि एउटा भातृ सङ्गठन चाहिन्छ भनेर म तात्कालीन अवस्थामा केन्द्र बन्नुभन्दा अगाडि जिल्ला बनाएर त्यसको तदर्थ समितिको म सदस्य भएको मान्छे, र हाम्रो सुरुदेखि नेपाल सरकारसँग चाहिँ के कुरामा चाहिँ लडाइँ रह्यो भने शिक्षा सर्वसुलभ हुनुपर्छ,
1: हजुर,
0: शिक्षा गभर्मेन्टले दिनुपर्छ, हामी निजी विद्यालय सञ्चालन गर्न आएका हामीलाई त वास्तवमा क्वालिटी शिक्षा भएन भनेर नै आएका हौँ,
1: हजुर,
0: होइन, क्वालिटेटिभ एजुकेसन चाहिँ भएन, यो क्वालिटी एजुकेसन चाहिन्छ भनेर आएका हौँ। त्यस कारण चाहिँ हामीलाई केही गर्नु पर्दैन। तपाईँले अहिले सामुदायिक विद्यालयमा एउटा विद्यार्थी बराबर तपाईँको लागत आएको छ, त्यो कति लागत छ हामी हिसाब निकालिदिन्छौँ, हो त्यो हिसाबको चाहिँ भाउचर हामीलाई दिनुहोस्, जसले गर्दा विद्यार्थीले जहाँ पढ्न इच्छा गर्छ त्यहाँ पढ्नु पर्छ। अहिले नर्मल्ली चाहिँ यति बेलाको सन्दर्भमा हेर्ने हो भने एउटा नर्सरी कक्षामा पढ्ने विद्यार्थीका लागि 2600 रुपियाँ खर्च हुन्छ सामुदायिक विद्यालयमा, त्यो 2600 रुपियाँ चाहिँ निजी विद्यालयलाई संस्थागत विद्यालय भनेर हामीलाई क्याटेगोराइज गरिएको छ, त्यो पैसा यदि हामीलाई आयो भने जनताले त पैसा तिर्नु परेन नि त, आखिर त्यो देशका जनतालाई शिक्षित बनाउने जिम्मा सरकारको होइन। आज भुटान जस्तो देशमा शिक्षा फ्री छ, गभर्मेन्टले हेर्छ, हामी धेरै अगाडि भुटानभन्दा हाम्रो आय स्तर अलि राम्रो थियो, आज भुटानभन्दा हामी पछाडि पऱ्यौँ। शिक्षा स्वास्थ्य भन्ने कुरा गभर्मेन्टले हेर्नुपर्ने चिजमा नहेरिदिएको कारणले गर्दा धेरै पछाडि पऱ्यौँ, र आज ब्रेन ड्रेन यसरी चाहिँ मौलायो कि अब देशका युवा शक्ति जति सारा विदेश पलायो, त्यो देशको निर्माण कहिले सम्भव हुन्छ जबकि त्यो देशका सारा युवाहरू चाहिँ विदेशमा हुनुहुन्छ? अब त मलाई लाग्छ केही समयपछि गाउँमा कोही बित्यो भने घाटसम्म जान मान्छे नपाउने अवस्था आउँदैछ। अबको 5-7 वर्षपछि यहाँलाई म एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा चाहिँ बताउनुपर्छ, मैले सरस्वती पूजामा करिब 150-170 जनासम्म विद्यार्थी भर्ना गरिरहेको विद्यालयमा आज 35-37 जना विद्यार्थीमा हामी चित्त बुझाएर एउटा सेक्सन चल्यो है भनेर बस्नुपर्ने स्थिति छ। फर्टिलिटी रेट हाई भएका, जसले चाहिँ बच्चा जन्माउने सारा युवा शक्तिहरू विदेश, अमेरिका अस्ट्रेलिया लगायतका राम्रा राम्रा कन्ट्रीहरूमा चाहिँ यसरी चाहिँ विद्यार्थीहरू चाहिँ हाम्रा जसले देश बनाएर हाँक्नुपर्ने मान्छेहरू बाहिर गएपछि देशको अवस्था के हुन्छ, यसलाई रोक्नु पर्दैन, दुःख लाएर आउँछ देशका राजनेताहरूले, अनि फ्रीमा भिजा टिकट के भनेर आफ्नो चुनावी नारा बनाइदिनुहुन्छ कि यही हो देश बन्ने तरिका, वास्तवमा यसरी देश बन्छ। म त भन्छु प्रदीपजी, आज तपाईँले जे गरिराख्नु भएको छ नि यो विदेशी भूमिमा आएर, होइन जसको खानु त्यसैको गुणगाउनु त भन्छ, म विरोध चाहिँ गर्न खोजेको होइन, तर अस्ति मैले धेरै कुरा सुने तपाईँको मुखारविन्दुबाटै मैले सुनेको छु हाम्रो पिकनिकको कार्यक्रममा, होइन अब एकजना मित्रले युएसबाट हामीलाई सम्बोधन गरिराख्नु भएको थियो, ए वातावरण बनाइदेऊ हामीलाई, त्यो कमसेकम एउटा सिटिजनसिप त देऊ भन्ने कुराहरू, धेरै विषयवस्तुहरू उठान भएका छन्। अब देशले सोच्नुपर्छ, देशको नेतृत्वले सोच्नुपर्छ, अब नसोचे कहिले सोच्ने, जब जुन दिन चाहिँ हाम्रो बच्चाले यहाँको सिटिजनसिप लिइसक्छ नि, नेपाल जाने बेलामा उहाँहरू चाहिँ भिजा लगाएर जानुहुन्छ नि, भन्नुहोस् त त्यो दिन कति दुःखदायक हुन्छ, ए बाबु ए नानी ए छोरी ए ज्वाइँ, होइन म बिरामी परेँ तपाईँ आउनुहोस् भन्दा पाउनुहोस् है मलाई भिसा प्रोसेसिङ गर्नुपर्छ भनेर भन्न थाल्दा थाल्दै मैले यो शरीर यदि छोडेँ, होइन हुन त शरीर छोडिसकेपछि त त्यो एउटा माटो नै हो, त्यसलाई त्यति धेरै ठुलो भ्यालु चाहिँ नदिउँ, तर पनि मान्छेले जीवनको उत्तरार्धमा आफ्ना सारा सन्तानसित सँगै बस्नु खोज्नु आफैमा कति महत्त्वपूर्ण कुरा हो।
1: यहाँसँग अब धेरै नै गहन कुराहरू भयो, होइन अब यहाँले चाहिँ नेपाल विकास गर्नका लागि, नेपालमा अब केही परिवर्तन आमूल परिवर्तन आउनको लागि, अथवा अस्ट्रेलिया जस्तै विकास नभए पनि फड्को मार्न नसके पनि एउटा सकारात्मक मार्गमा लम्कनको लागि नेताहरूलाई सुझाव दिनुपर्दाखेरि पाँचवटा सुझाव चाहिँ के दिनुहुन्छ?
0: पहिलो कुरो त सिस्टममा चाहिँ जानु पर्यो, होइन सिस्टममा जबसम्म गइँदैन, पहुँचको आधारमा मान्छेले सबै कुरा हुनसक्ने, पहुँच नभएको मान्छेले राम्रोसँग उपचार पनि गर्न नपाउने, होइन देशको परिस्थिति त देखिरहेको छ, पहिला सिस्टममा जाउँ, सिस्टमभित्र छिरेर एउटा नेता पनि हामीले देखिरहेका हुन्छौँ, कैयौँ विकसित देशका राष्ट्र प्रमुखहरू ट्रेनमा सिङ्गल यात्रा गरिरहेका हुन्छन्, होइन त्यहाँ गएर चाहिँ जनताले फोटो खिचिरहेको हुन्छ, होइन हातमा सिग्नेचर गराइरहेको हुन्छ, ऊ यो आस्था वान नेता चाहिँ भन्नुहोस् तपाईँहरू, पहिला सुरुमा अब फल्नु नेता आइसकेपछि देशले परिवर्तनको चाहिँ फड्को अब मार्छ भन्ने किसिमको चाहिँ तपाईँ भन्नुभयो भने, र सिस्टममा जब देशलाई ढाल्नुहुन्छ नि हरेक चिज चाहिँ अब लाइनमा उभिनै पर्ने, लाइनमा उभिनु पर्ने काम छ भने त्यहाँ लाइनमा उभिनै पर्यो, होइन
1: सबैले
0: उभिनु पर्यो, यदि लाइनमा उभिनु छैन भने अब एउटा राजनेताको छोरा हो भन्दैमा उसले भित्रबाट सबै कुरा चाहिँ सेटअप हुनुपर्ने, यो होइन, रुल इज रुल, सबैका लागि कानुन बन्नु पर्यो, होइन देश सिस्टममा जानु पर्यो, कानुन सबैका लागि हुनु पर्यो, अब ठुला बडालाई चैन गरिबलाई ऐन भन्ने चाहिँ जुन परापूर्व कालदेखि चाहिँ हामीले सुन्दै गरेका चाहिँ ती गीतहरू, साँच्चै अब नेपाल परिवर्तन भयो, परिवर्तन हुन्छ नहुने होइन, फेरि हामी यति निराशावादी बन्न पनि जरुरी किन छैन भने हुन्छ, तर के भयो भने अहिले मूल रूपमा चाहिँ जसले गर्छ भनिरहेको छ उहाँहरूबाट हुँदैन, उहाँहरूबाट हुने सम्भावना चाहिँ देखिएन, त्यसकारण चाहिँ यी सबै कुराहरूलाई मिलाउँदै होइन लानुपर्छ। अब मलाई लाग्छ दोस्रो पुस्तामा बडा राम्रा राम्रा मान्छेहरू एकदम राम्रा अनुहार पनि त्यहाँ देखिनु भएको छ, उहाँहरूले चाहिँ केही गर्नु होला होइन, आशा गरौँ, किनभने आशावादी रहिरहनुपर्छ, होइन र पहिलो कुरो त मैले अस्ति चाहिँ मात्रै सुने यो नागरिकतामा आएको विभेद, अरबौँ अरब रकमहरू उहाँहरूले चाहिँ विदेशी भूमिमा कमाएको, नेपालमा केही गरौँ उद्योग धन्दा खोलौँ त्यहाँ चाहिँ हामी सपोर्ट गर्छौँ भन्ने मान्छेका लागि एउटा सहज वातावरणसम्म नबनाउने गभर्मेन्टले नागरिकताका चाहिँ जुन एउटा क्राइटेरिया अनुसार चाहिँ जसरी जानु पर्थ्यो त्यो नगरिरहेको सन्दर्भलाई हेर्दाखेरि त खै तपाईँहरूलाई विदेश साँच्चै लखेटेर त्यहाँ बार लगाएर रोक्नै खोजेको हो कि, जाऊ विदेश भनेर भन्न खोजेको हो कि, होइन भने फ्री भिजा फ्री टिकट लगायतका चाहिँ कुराहरू गर्ने, अनि हामी पनि बच्चा बच्चीले चाहिँ अब विदेशका लागि भिजा झर्दा खुसी मान्नुपर्ने, बधाई छ मेरो छोरो मेरो छोरी या चाहिँ फलानालाई यसरी आज भिजा प्राप्त भएकोमा धेरै धेरै बधाई दिन चाहन्छु भन्ने अब किन भइरहेछ यो देशप्रतिको जुन चाहिँ एउटा आस्था आकर्षण भन्दा त्यहाँ बढी विकर्षण भयो यहाँ केही हुँदैन यहाँ केही हुँदैन यहाँ केही हुँदैन भन्ने चिजले चाहिँ गर्दा आज चाहिँ देशै कतै ढुल्मुलिएर कतै जाने हो कि कहीँ बिग्री पो हाल्ने हो कि परिस्थिति नै अर्कै बनेर जाने हो कि भन्ने एउटा चिन्ता एउटा शिक्षक हिसाबले लाग्ने गर्छ यी सुध्रेलान् भन्ने आशा चाहिँ छ
1: हजुर अवश्य पनि हामी आशावादी रहनैपर्छ आशा गरौँ आगामी दिनमा देशको चाहिँ काँचुली फेर्नेछ र यति बिहानै आफ्नो व्यस्तताका बावजुद पनि केही समय खर्चिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो केही कुराहरू राखिदिनु भयो अन्तमा तपाईँलाई केही भन्न मन लागेको मैले सोध्न छुटाएको केही कुराहरू छ
0: मलाई त सबभन्दा पहिलो कुरो यो सिएमएस एफएम 91.1 वी आर मल्टिकल्चरल भन्ने तपाईँहरूको चाहिँ जुन मैले स्लोगन पढेँ यसबाट अत्यन्तै खुसी लाग्यो मलाई होइन एउटा विदेशी भूमिमा बसेर भाषाका बारेमा र नेपाल नेपालीका बारेमा जुन एउटा कार्यक्रम चलाउनु भयो र यो रेडियोमा तपाईँले मलाई मसँग भएका विचारलाई राख्ने जुन एउटा सुअवसर दिनुभएको छ यसका लागि म सिङ्गो तपाईँहरूको चाहिँ एफएमलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु विचारहरू राख्ने क्रममा कहीँ कतै केही भए होइन मेरा चाहिँ कहीँ कुराहरू भएको भए म यसबाट क्षमा पनि माग्न चाहन्छु र आज वास्तवमा म जे बोलेँ शिक्षामा परिवर्तन हुनुपर्ने कुराका बारेमा बोलेँ कहीँ नेतृत्वले निर्माण के अरे परिवर्तन गर्न नसकेका कुराहरूमा मैले आक्रोश पोखेँ होला होइन यो आक्रोश हो यो माया हो आक्रोश त्यहाँ पोखिन्छ जहाँ माया हुन्छ
1: हजुर
0: है र मेरा लागि जुन समय उपलब्ध गराएर यहाँहरूले विचार राख्ने जुन अवसर दिनुभयो अस्ट्रेलियाबाट नेपालीले धेरै कुरा सिक्न छ हामीले त धेरै सिकि पनि सक्यौँ पारिवारिक रूपमा चाहिँ वास्तवमा कतिखेर खाने के गर्ने होइन अब कुन काम कसले गर्ने भन्ने एउटा चाहिँ छैन त हाम्रो पूर्वीय दर्शनमा यसबाट धेरै कुरा त परिवारमा चाहिँ हामी चेन्ज त आइसकेका छौँ अझै धेरै गर्नुपर्ने बाँकी छ मैले जे सिक्छु यहाँबाट सिकेर गइसकेको कुरा मेरो विद्यालयमा मैले पनि परिवर्तन गर्ने एउटा प्रयत्न गर्नेछु भन्दै यहाँहरूलाई धेरै धेरै
1: हस् त उहाँ हुनुहुन्थ्यो भरत मणि गौतम र उहाँसँगको कुराकानीका साथै हामी आजको यो कुराकानीबाट बिदा लिन चाहन्छौँ।

0: झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त
1: गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन
0: त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

यही परिस्थितिका कारण हामी आफ्ना मोबाइल फोनहरू हराउन पुग्छौँ। विविध कारणले आफ्नो फोन हराएको वा चोरिएको घटना हामी मध्ये धेरैले भोगेका हुन्छौँ। कहिले काहीँ घरमै कतै आफै फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेटाउने गाह्रो पर्दछ। यस्तो अवस्थामा यदि तपाईँले उक्त स्मार्ट फोनसँग पेयर गरेको स्मार्ट वाचको फाइन्ड माई फोन फिचरबाट कतै लुकेको फोन फेला पार्न सक्नुहुन्छ। त्यस्तै यदि फोन साइलेन्समा छैन भने कसैलाई कल गर्न लगाएर रिङटोन बजेको आधारमा पनि घरभित्रको फोन फेला पार्न सकिन्छ। तर यदि तपाईँको फोन घर बाहिर हराएको हो भने फोन फेला पार्न अलिक अतिरिक्त मेहनत गर्नुपर्ने हुन्छ। यद्यपि तपाईँले बाहिर कतै हराएको फोन कहाँ छ भन्ने कुरा घरबाटै पत्ता लगाउन सक्नुहुन्छ र फोनका सबै डाटा मेट्न पनि सक्नुहुन्छ। गुगलले एउटा सामान्य प्रक्रिया उपलब्ध गराएको छ, जसबाट प्रयोगकर्ताले आफ्नो हराएको एन्ड्रोइड फोन भेट्टाउन, लक गर्न तथा सबै डाटा मेट्न सक्दछन्। फाइन्ड माई फोन फिचरबाट एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो हराएको फोन कुन ठाउँमा छ भन्ने लोकेट गर्न, त्यसमा रिमोटली नयाँ पिन नम्बर, पासकोड वा प्याटर्न सेट गर्न तथा फोन चोर्न वा फेला पार्नेहरूलाई आफूलाई फोन गरेर फोन फिर्ता दिनका लागि आग्रह सहितको सन्देश लेखेर उक्त हराएको फोनको स्क्रिनमा प्रदर्शन गराउन पनि सकिन्छ। आफ्नो हराएको वा चोरिएको फोनका रहेका गोप्य तथा महत्त्वपूर्ण डाटाहरू अरूले प्राप्त गर्न नसकुन् भन्नका लागि फोनमा रहेका सबै डाटाहरू डिलिट गर्न तथा उक्त फोन यसको वास्तविक धनी बाहेक अरूका लागि कामै नलाग्ने पनि बनाउन सकिन्छ। हराएको फोनका डाटा मेट्न तथा फोन फेला पार्नका लागि आफ्नो हराएको फोन पत्ता लगाउन, लक गर्न तथा फोनमा रहेका डाटा मेट्नका लागि केही पूर्व शर्तहरू आवश्यक पर्दछन्। फोन स्विच अन गराइएको हुनुपर्दछ र प्रयोगकर्ताले फोनमा गुगल अकाउन्ट साइन इन गरेको हुनुपर्दछ। त्यस्तै फोनमा मोबाइल डाटा वा वाइफाई चलेको हुनुपर्दछ, गुगल प्लेमा देखिएको हुनुपर्दछ, लोकेसन सेटिङ्स अन हुनुपर्दछ भने फाइन्ड माई डिभाइस सेटिङ्स पनि बन्द रहेको हुनु हुँदैन। यदि उल्लेखित सबै पूर्व शर्तहरू सहितको तपाईँको एन्ड्रोइड फोन हराएको हो भने फोन फेला पार्नका लागि निम्नानुसारको प्रक्रियाहरू पुरा गर्नुहोस्। कुनै पनि डिभाइसमा android.com/find लगइन गरी फोनमा पनि प्रयोग गरेको आफ्नो गुगल अकाउन्ट साइन इन गर्नुहोस्। साइन इन गरिसकेपछि तपाईँले आफ्नो फोनको विवरण बायाँ किनाराको माथिपट्टि देख्नुहुन्छ। यदि एउटै अकाउन्टबाट धेरै फोनमा लगइन गर्नुभएको हो भने त्यसमध्ये हराएको फोन छान्नुहोस्। त्यसमा फोनको ब्याट्री लाइफदेखि कुन समयमा हराएको लगायतका सबै विवरण देखिन्छन्। गुगलले उक्त फोन अहिले कहाँ छ भन्ने अनुमानित स्थान गुगल म्यापमा देखाइदिन्छ। फोनको हालको लोकेसन पत्ता नलागे पनि अन्तिम पटक कुन लोकेसनमा थियो भन्ने चाहिँ देख्न सकिन्छ। यदि फोन भएको स्थान नजिकै देखाएको छ र तपाईँ तत्कालै जान सक्नुहुन्छ भने त्यहाँ गएर तपाईँले प्ले साउन्ड अप्सनमा क्लिक गर्नुहोस्। त्यसो गर्दा तपाईँको हराएको फोनमा लगातार 5 मिनटसम्म रिङटोन बज्दछ। त्यसो गर्दा तपाईँले फोन फेला पार्न सक्नुहुन्छ। तपाईँको फोन साइलेन्समा भएको भए पनि यो फिचरले फोनमा रिङटोन बजाउन सकिन्छ। फोनको लोकेसन कुनै अज्ञात ठाउँको छ भने एन्ड्रोइडले नै प्रयोगकर्तालाई आफै फोन खोज्न जानुको साटो कानुन कार्यान्वयन गर्ने निकायसँग सम्पर्क गर्नुहोस् भन्ने सूचना देखाउँदछ, जसले सिरियल नम्बर वा IMEI नम्बर खोज्न सक्दछ। यदि तपाईँले हराएको फोनको स्क्रिन लक गर्न चाहनुहुन्छ भने माथि उल्लेखित एन्ड्रोइडको वेबसाइट भित्रै रहेको सेक्योर डिभाइस अप्सन छान्नुहोस्। यसबाट तपाईँको फोन लक गर्न तथा गुगल साइन आउट गर्न सक्नुहुन्छ। साथै तपाईँले आफ्नो हराएको फोनको स्क्रिनमा मेसेज पठाउन पनि सक्नुहुन्छ, ताकि फोन चोर्ने वा फेला पार्नेले उक्त सन्देश पढेर तपाईँको फोन फिर्ता दिन सक्दछ। त्यस्तै तपाईँले फोनमा रहेका सबै डाटा डिलिट गर्नका लागि इरेज डिभाइस अप्सन पनि छनौट गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईँको हराएको फोनका सबै डाटा स्थायी रूपमा डिलिट हुन्छन्। त्यसपछि फाइन्ड माई डिभाइस फिचरले पनि काम गर्दैन। यदि तपाईँको फोनको स्विच अफ गरिएको छ वा फोनमा डाटा वा वाइफाई कनेक्ट छैन भने चाहिँ तपाईँले यसरी डाटा डिलिट गर्न सक्नुहुन्न।